0: 5 p.m. The Shine Check is brought to you by HBL Freedom Account. Jahan khab, wahan HBL.
1: بشیر بھائی پیداوار اور فصل کی سناؤ.
2: نہ پیداوار کے اچھے دام, نہ بیج کھاد کے پیسوں کا انتظام.
1: ارے ایچ بی ایل ہے تو فکر کیسی؟
3: گودام رسید فائننسنگ کے ساتھ فصل کی پیداوار تصدیق شدہ گودام میں رکھوائیں اور رسید کی مالیت کا 70% تک فوری قرضہ حاصل کریں. ابھی اپنی قریبی ایچ بی ایل برانچ تشریف لائیں اور کریں اپنی خوشحالی کا خواب پورا. جہاں خواب وہاں ایچ بی ایل. شرائط و ضوابط لاگو ہیں.
4: I just don't want to end up somewhere that feels the same.
5: It's not the same, bro. It's different. It's an effect.
4: What effect?
5: Everything is about creating an impact. From fashion to finance
4: to filming
5: to flying. You're not just going to be taking lectures. You're going to be creating an impact. An effect.
6: The UMT effect. Step into tomorrow today.
0: مفت فنڈ ٹرانسفر, مفت چیک بک, مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ ایچ بی ایل فریڈم اکاؤنٹ.
7: کیا کہا؟ ای وی بائک جیتنے کا موقع. جی ہاں, منڈے سے سنڈے کسی بھی 3 دن ایزی پیسہ کیو آر سے پیمنٹ کریں اور پائیں ای وی بائک جیتنے کا موقع, ساتھ ہی ساتھ 100 روپے کا گارنٹیڈ کیش بیک. تو پھر دیر کس بات کی, آج ہی ایزی پیسہ کیو آر سکین کریں. یہ آفر محدود مدت کے لیے ہے. ایزی پیسہ ڈیجیٹل بینک, ایزی والا بینک.
8: 11.9% 11.9%
9: او بھائی کیا ہے یہ 11.99%؟
10: یہ ہے ایچ بی ایل کار لون کا زبردست مارک اپ ریٹ, صرف 11.99% کا فکسڈ ریٹ پورے ٹینیور کے لیے.
11: پرانی گاڑی چھوڑو, نئی گاڑی کا خواب پورا کرنے چلو. تو ابھی اپنی قریبی ایچ بی ایل برانچ چلو یا اپلائی کرو آن لائن. یہ آفر محدود مدت کے لیے ہے. شرائط و ضوابط لاگو ہے.
8: 11.99%
12: سفر حج ایک مقدس سفر, این سفر وچ ایک بھروسے مند منظم ضروری ہے. حج 2027 دا ایکسکلوسیو حج بینکنگ پارٹنر ایچ بی ایل اسلامک, منظور خدا منظمین دے نال مل کے پرائیویٹ حج دی وصولیاں اتے بینکنگ کو آسان بنیندا پے. این مبارک سفر کیتے سعودی ریال با آسانی خریدو. ایچ بی ایل کرنسی ایکسچینج دیا ملک بھر وچ موجود 70 تو زائد آؤٹ لیٹس دے ذریعے ایچ بی ایل اسلامک سفر حج آپ دا خدمت گزار. شرائط و ضوابط لاگو.
13: الحمدللہ میزان بینک ہے پاکستان کا واحد بینک جس نے بہترین بینک ہونے کا اعزاز 6 مرتبہ حاصل کیا. جب آپ کو پاکستان کا بہترین بینک دے اسلامک بینکنگ کی بہترین خدمات, تو پھر کہیں اور کیوں جائیں؟ تو آج ہی میزان بینک میں اکاؤنٹ کھلوائیں اور ایکسپیرینس کریں بہترین بینکنگ سہولیات. پاکستان کا بیسٹ بینک میزان بینک, دا پریمیئر اسلامک بینک.
14: تیزی سے پھیلتی ڈیجیٹل دنیا ایک زبردست صلاحیت کے ساتھ ساتھ ایک اہم ذمہ داری بھی. مذہبی, فرقہ وارانہ یا نسلی بنیاد پر نفرت انگیزی, دہشت گردی کی ترغیب سے متعلق کسی بھی طرح کا مواد پھیلانا, الیکٹرانک جعلسازی, سپیمنگ, دھوکہ دہی بشمول آئیڈینٹیٹی تھیفٹ, چائلڈ پورنوگرافی اور سائبر سٹاکنگ اور انچاہی مداخلت, مثلاً کسی بھی فرد سے زبردستی یا بار بار رابطہ کرنا, متعلقہ شخص کی رضامندی کے بغیر اس کی تصاویر یا ویڈیوز بنانا اور شیئر کرنا وغیرہ سنگین جرائم ہیں. اس طرح کی خلاف ورزیاں پاکستان الیکٹرانک کرائمز ایکٹ اور دیگر قوانین کے تحت قانونی نتائج کی متحمل ہیں. اگر آپ اس بارے میں کوئی سوال کرنا, اس سلسلے میں مدد طلب کرنا, کسی واقعے کی اطلاع دینا یا ان قوانین کی خلاف ورزی کے مرتکب افراد کے بارے میں حکومت کی معاونت کرنا چاہتے ہیں, تو براہ کرم ہماری ہیلپ لائن پر کال کریں.
15: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
0: ایچ بی ایل فریڈم اکاؤنٹ کے ساتھ مفت فنڈ ٹرانسفر, مفت چیک بک, مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ ایچ بی ایل فریڈم اکاؤنٹ. جہاں خواب وہاں ایچ بی ایل.
16: अपनी ताकत को पहचानो और मेरी तरह हर 3 महीने के बाद ये आसान टीका लो। ये एक आसान और सेफ माने अमल का तरीका है।
17: ना बार बार क्लिनिक जाने के झंझट और ना ज्यादा खर्चा, बस एक दफा लेडी हेल्थ वर्कर से ट्रेनिंग लो और फिर 3 महीने तक की सेहत भरी छुट्टी।
18: मजीद मालूमात के लिए VR टेली हेल्थ पर डॉक्टर से ऑनलाइन मशवरा करें या करीबी सरकारी सेहत मरकज पर जाएं। आप VR के व्हाट्सएप नंबर 0320-2758-492 पर भी रابطہ कर सकते हैं।
1: बशीर भाई, पैदावार और फसल की सुनाओ।
2: ना पैदावार के अच्छे दाम, ना बीज खाद के पैसों का इंतजाम।
1: अरे HBL है तो फिक्र कैसी?
3: गोदाम रसीद फाइनेंसिंग के साथ फसल की पैदावार तस्दीक शुदा गोदाम में रखवाएं और रसीद की मालियत का 70% तक फौरी कर्जा हासिल करें। अभी अपनी करीबी HBL ब्रांच तशरीफ लाएं और करें अपनी खुशहाली का ख्वाब पूरा। जहां ख्वाब वहां HBL। शराइत ज़वाबित लागू हैं।
19: सफर हज एक मुकद्दस सफर और इस सफर में एक भरोसेमंद मुनज्जम जरूरी है। हज 2027 का एक्सक्लूसिव हज बैंकिंग पार्टनर HBL इस्लामिक मंजूर शुदा मुनज्जमीन के साथ मिलकर प्राइवेट हज की वसूलियों और बैंकिंग को आसान बना रहा है और इस मुबारक सफर के लिए सऊदी रियाल बआसानी खरीदें HBL करेंसी एक्सचेंज की मुल्क भर में मौजूद 70 से ज्यादा आउटलेट्स के जरिए। HBL इस्लामिक, सफर हज में आपका खिदमत गुजार। शराइत ज़वाबित लागू हैं।
20: आम चीजों पर समझौता क्यों करें? शॉब सिंगल रेमेडीज मुस्तनद जर्मन महारत के साथ तैयार करदा कुदरत के बेहतरीन अज्जा लाए हैं ताकि आपकी सेहत की बेहतरीन देखभाल हो सके। डॉक्टर हमीद जर्नल होम्यो और शॉब सिंगल रेमेडीज, भरोसे, देखभाल और जर्मन महारत के 75 साल।
21: दिस प्रोग्राम इज ब्रॉट टू यू बाय
22: सर सब्स पाकिस्तान चैलेंज की ऑडियो पर अपनी वीडियो अपलोड करें और पाइए जीतने का मौका iPhone 17 Pro Max, इलेक्ट्रिक बाइक और शानदार कीमती इनामात।
23: And
24: शौकत खानम कराची की तकलीफ।
25: आज ही डोनेट करने के लिए 0800-11555 पर कॉल करें या हमारी वेबसाइट www.shaukatkhanam.org.pk विजिट करें।
23: एंड
26: फिनिक्स लगा और भूल जा, फिनिक्स लगा और भूल जा।
18: एंड VR टेली हेल्थ पर डॉक्टर से ऑनलाइन मशवरा करें या करीबी सरकारी सेहत मरकज पर जाएं।
23: एंड
11: पुरानी गाड़ी छोड़ो, नई गाड़ी का ख्वाब पूरा करने चलो, तो अभी अपनी करीबी HBL ब्रांच चलो या अप्लाई करो ऑनलाइन। ये ऑफर महदूद मुद्दत के लिए है।
23: एंड
1: ट्राई ऑल न्यू वाटिका शैम्पू, नरिशेस हेयर नेचुरली।

0: It's 24 hours, non-stop vibration, connecting you.
1: Connecting.
0: Holding you.
1: Holding.
0: With FM 100.
2: FM 100.
3: FM 100.
4: It's 7:45 PM. This time check is brought to you by Phoenix Batteries.
5: Phoenix laga aur bhul ja, Phoenix laga aur bhul ja.
6: Bashir bhai, paidawar aur fasal ki sunao.
7: Na paidawar ke acche daam, na beej khad ke paison ka intezam.
6: Are, HBL hai to fikr kaisi?
8: गोदाम रसीद फाइनेंसिंग के साथ फसल की पैदावार तस्दीक शुदा गोदाम में रखवाएं और रसीद की मालियत का 70% तक फौरी कर्जा हासिल करें। अभी अपनी करीबी HBL ब्रांच तशरीफ लाएं और करें अपनी खुशहाली का ख्वाब पूरा। जहां ख्वाब वहां HBL। शराइत व ज़वाबित लागू हैं।
9: मुफ्त फंड ट्रांसफर, मुफ्त चेक बुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट।
10: سفر حج ایک مقدس سفر اور اس سفر میں ایک بھروسے مند منظم ضروری ہے۔ حج 2027 کا ایکسکلوسیو حج بینکنگ پارٹنر HBL اسلامک منظور شدہ منظمین کے ساتھ مل کر پرائیویٹ حج کی وصولیوں اور بینکنگ کو آسان بنا رہا ہے، اور اس مبارک سفر کے لیے سعودی ریال با آسانی خریدیں HBL کرنسی ایکسچینج کی ملک بھر میں موجود 70 سے زائد آؤٹ لیٹس کے ذریعے۔ HBL اسلامک، سفر حج میں آپ کا خدمت گزار۔ شرائط و ضوابط لاگو ہیں۔
11: One station.
12: 100 FM.
9: مفت فنڈ ٹرانسفر، مفت چیک بک، مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ HBL فریڈم اکاؤنٹ۔
13: 11.9% 11.9%۔
14: ओ भाई क्या है ये 11.99%? ये है HBL कार लोन का जबरदस्त मार्कअप रेट, सिर्फ 11.99% का फिक्स रेट पूरे टेन्योर के लिए।
15: पुरानी गाड़ी छोड़ो, नई गाड़ी का ख्वाब पूरा करने चलो, तो अभी अपनी करीबी HBL ब्रांच चलो या अप्लाई करो ऑनलाइन। ये ऑफर महदूद मुद्दत के लिए है, शराइत और ज़वाबित लागू है।
13: 11.99%।
16: किसने कहा था